नमस्कार सम्पूर्णमा, म तपाईँकै साथी यादव मगर भन्ने कार्यक्रमको स्टुडियोमा उपस्थित भइसकेछु र अहिले हालै भने कार्यक्रमको घडीमा 7:05 गइसकेको छ र विभिन्न नेपाली संस्कृति विभिन्न विधाका गरेर हामीलाई बजाउनु नै छ। त्योभन्दा अगाडि तपाईँले मलाई मौसम सम्बन्धी जानकारी दिनुपर्ने नै छ र अहिले हालै लन्चटाउन वरिपरि हेऱ्यो भने 11.0 यानि कि 11 डिग्री सेल्सियस रहेको छ र त्यसरी नै होबर्टमा हेर्नु भने 10.7 र रसबेरीमा हेर्नु भने -0 रहेको छ, 0 डिग्री सेल्सियस रहेको छ र त्यसरी नै स्वान्सीमा हेर्नु भने 11 डिग्री सेल्सियस रहेको छ। एकदम चिसो सँगसँगै हामीले अलिकति न्यानो पनि छिरेको महसुस गर्न सक्छौँ र हालै क्यानबेरामा हेर्नु भने अहिले हालै चाहिँ 13.1 डिग्री सेल्सियस रहेको छ र भोलिको मौसमलाई निहाल्दाखेरि भोलि चाहिँ त्यस्तो धेरै पानीको चान्सेसहरू देखाइएको छैन, जुन चाहिँ लन्चटाउन वरिपरि 20% रहनेछ र अरू सिटीमा हेर्ने भने मेन सिटी होबर्टमा हेर्ने भने 70.0 होबर्टमा चाहिँ अलिकति धेरै देखाइएको छ र त्यस्तै नै रहनेछ। पक्कै पनि तपाईँहरू भोलि आफ्नो कतै डेलाई प्लान गरेर राख्नुभएको छ भने मौसमलाई पक्कै पनि ख्याल गर्नुहोला भन्दै आज भने विशेष गरी हामीहरू नेपाली अर्को महान चाडै भनौँ, महान चाड तिज नजिकै छ र तिजको गीतलाई हामीले प्राथमिक दिनेछ र सँगसँगै केही पुराना गीतहरूलाई पनि हामीले प्राथमिक दिनेछ र यो पहिलो गीत चाहिँ पुरानो गीत रहेको छ जुन चाहिँ अरुण थापाज्यूबाट रहेको छ, आँखाको निन्चो पिलाने।

आँखाको अनि कसी लाने हृदयको तरङ चोरी लाने तिमीलाई के सजाय दिउँ कि सधैँ मुटुमा बाँधिदिउँ एकदमै मिठो शब्दले भरिएको यो गीत राखिदियो आदरणीय अरुण थापाज्यूबाट र एकदमै पुरानो पुरानो शब्दले अनि पुरानो भाकामा रहेको गीत रहेको थियो र फेरि पनि मैले तपाईँलाई फेरि जानकारी गर्न चाहेँ कि आज चाहिँ विशेष गरी तिजको गीतलाई पनि हामीले प्राथमिकता दिनेछौँ र तिज के हो र तिज कतिवटा तिज मानिन्छ र कहिले मानिन्छ भन्ने कुराहरूमा पनि विशेष जानकारी दिन्छ यो चाहिँ विशेष तिज चाहिँ जुलाईदेखि सेप्टेम्बरको बिचमा मानिने गरिन्छ म्याक्सिमम् धेरै जस्तो चाहिँ र यो चाहिँ तिन डिफ्रेन्ट डिफ्रेन्ट खालको तिज रहनेछ हरियाली तिज अनि त्यहाँदेखि कजरी अनि त्यहाँदेखि हरतालिका तिज रहनेछ र तिजको विशेष मान्यता चाहिँ के पनि मानिन्छ भने तिजमा चाहिँ अलिकति फास्ट गरेर अलिकति खानालाई नखाएर एउटा राम्रो बिहे गर्नेले आफ्नो विशेष गरी यो चाहिँ नारीहरूको विशेष तिज रहने गर्छ र यो किनभने मानिने गर्छ भने यो बिहे गर्ने मान्छेले बिहे गरिसकेको मान्छेहरूले चाहिँ महिलाहरूलाई चाहिँ उहाँको आफ्नो पतिदेवको चाहिँ अलिकति लामो आयु अलिकति स्वास्थ्य राम्रो होस् भन्ने कामना गरेर मानिन्छ भने त्यसरी नै बिहे नगर्ने जो अविवाहित हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो हुनेवाला पति चाहिँ एउटा राम्रो शिव जस्तै पाओस् भन्ने त्यो कामना गरेर मानिन्छ र यो तिजमा चाहिँ विशेष गरी शिवलाई पुज्ने गरिन्छ र सँगसँगै हाँस्ने गाउने अनि त्यहाँदेखि यसलाई अलिकति रमाइलो चाड नै मानिन्छ र यो थियो तिजको र सँगसँगै तिज भन्दै जाँदाखेरि पुरानो तिजको गीतलाई नै मलाई बजाउँछ है जुन चाहिँ हामीले ठ्याक्कै यो सुन्दाखेरि ला साँच्चीकै तिजको रमझममा आयो तिज नै आयो भन्ने पनि महसुस हुने गर्थ्यो त्यो हामी जब नेपालमा थियौँ त्यतिखेर तिजको रहर आयो भरिलाई

भयो भने तिजा ग्रह र आयोहरूलाई तिजले सँगसँगै नेपालीहरूको महान चाड दसैँ तिहारको पनि नजिकिएको सङ्केत दिन्छ र एकदमै विविध चाडले भरिएको संस्कृति एकदमै विभिन्न जात जातिले भरिएको देश जस्तो लाग्छ मलाई नेपाल र पक्कै पनि तपाईँहरू सुन्दै सिटपाक रेडियो 103.7 तनङ्गमा म यादव मोर साथमा र यदि तपाईँहरू पनि कुनै समयमा आएर आफूले लागेका विधाहरू बजाउनु मन छ भने र तपाईँहरू आएर हामीसँग बसेर भला कसरी गर्नु मन छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुन्छ भन्दै फेरि पनि अर्को मैले गीत तर्फ नै दोहोऱ्याउन चाहेँ आच्छा लेकिङ लन्डनको

0: आचल किङ लन्डनको चिसोले समायो अनि माया छेउमा बसौँ न अनि माया छेउ एकदम पुरानो गीतलाई यो रिमेक गरिएको गीत थियो एकदमै मिठो गीत रहेको थियो र अघि मैले भने जस्तै नै आज विशेष गरी तिजको गीतलाई पनि हामीले प्राथमिकता दिनेछौँ र यो दोस्रो तिजको गीत रहनेछ तिजको गीत कस्तो हुन्छ सुन
1: भोलि त तिजको दर खाने दिन मादलहरू सबै ठिक पार है
2: हजुर तयार गर्दैछु म आज
1: सुन्नु बुनु हजुर भोलि गाउँमा तिजको नाचगान हुँदैछ अरे पनि नाचौँ
3: है ए मलाई त मन पर्दैन अहिलेका तिजका गीत
1: के भन्छ यो किन मन पर्दैन तँलाई थाहा छ तिजको गीत कस्तो हुन्छ भनेर भोलि सिक्ने जस्तो अहिले कस्ता हुन्छन् गीत कस्ता हुन्छन् नाच भनेर
2: भोलि त म हजुरको पालाका पुराना गीतहरू पनि भनिदिन्छु हजुर
1: कुरै छैन ए राजा भोलि त म नि गीत गाउन चाहन्छु अरे
2: नलाग्ने
1: छोडेरै जाने
3: अनि फोपोहरू पनि आउनुहुन्छ
1: आइहाल्नुहुन्छ

तिजको गीत कस्तो हुन्छ सुन पक्कै पनि तिजले एउटा महिलाहरू मात्रै नभएर तिजको उहाँहरूको विचारलाई उहाँहरूको एउटा के भन्छ एउटा भित्र लागेका कुराहरूलाई खोल्ने पनि र एकअर्कासँग भेटेर गफ गर्ने पनि एउटा माध्यम जस्तो लाग्छ मलाई र सँगसँगै समय समयमा आफ्नै तरिकाले तिजलाई मनाउने गरिन्छ त्यो कुराहरू पनि एकदम यो तिजले यो तिजको गीतले खोलेको थियो तिजको गीत कस्तो हुन्छ सुन अहिले कार्यक्रम अडीमा 7 बजेर ठ्याक्कै साढे यानि कि हामी कार्यक्रमको मध्यम भागमा छौँ र तपाईँहरू सुन्दै श्री पार्क एड्डे 103.7 तरङ्गमा म यादव म र साथमा र हरेक साता चाहिँ हामीहरू 7 बजीदेखि 8 बजीसम्म यो कार्यक्रम ल्याउनुको कारण यो पनि हो कि नेपाली भाषा यस्तै यस्तै संस्कृतिका कुराहरू यस्तै यस्तै चाडका कुराहरूलाई हामीले गर्ने गर्छौँ र सँगसँगै चाडमा रहेका गीतहरूलाई बजाउने गर्छौँ यसका यो किन मनाइन्छ भन्ने कुराहरूलाई पनि छलफल गर्ने गर्छौँ र समय समयमा सामाजिक कुराहरूलाई पनि हामीले ल्याइराखेको नै हुन्छौँ एकदमै मिठो रहेको थियो गीत र अब भने अर्को अलिकति फिल्मी गीत तर मैले लान्छ है र विशेष गरेर हाम्रो आजको विशेष चाहिँ तिसकै गीतलाई हुनेछ तर पनि हामी बिबिचमा अरू फिल्मी गीतहरूलाई पनि बजाउनेछौँ भन्दै यो गीत रहेको छ 3 पाते डाँडा काटेर सम्भवतः मलाई लाग्छ रायसम्मको पहिलो मुभी गीत रहेको छ 3 पाते डाँडा काटेर रा।

तिनापाती डाँडा काटेर कहाँ जान लाग्यो सारङ्गी दाई पिरतीको भाका बोकेर पुरानो शैलीको पुरानो त्यो परिवेशलाई भएको पुरानो त्यो वातावरणलाई भोगेको रहेको थियो तिनपाते डाँडा काटेर देश युगदेखि युगसम्म मुभीबाट रहेको थियो। अब तपाईँलाई अर्को विधिका कुरालाई बजाउन चाहे यो चाहिँ गजल विधि जुन चाहिँ गजल मुसाएर किताबबाट रहेको छ र तुलसी पाण्डे क्यानबेरा अस्ट्रेलियाबाट लेख्नुभएको छ। दिनको सुरुवात भयो अब बिहान सकियो, दिनको सुरुवात भयो अब बिहान सकियो, सुनाउँदा सुनाउँदै किस्सा कहानी सकियो। दिनको सुरुवात भयो अब बिहान सकियो, सुनाउँदा सुनाउँदै किस्सा कहानी सकियो। जिन्दगी सकियो सपनाई सपनामा सपना सकियो, जिन्दगी सकियो सपनामा सपनाइ सकियो, यसरी मुगलानतिर एउटा मुगलानै सकियो। रुदा रुदा जिन्दगी आँसुको तलाउ झैँ भयो, रुदा रुँदै जिन्दगी आँसुको तलाउ झैँ भयो, मन ओभानो भयो आँखामा पानी सकियो, मन ओभानो भयो आँखामा पानी सकियो। मेरो मुटु मेरो अनि बस्ने गरेको घर जल्यो, मेरो मुटु मेरो अनि बस्ने गरेको घर जल्यो। बिन्ती नचल्न ए बतास खरानी सकियो, बिन्ती नचल्न ए बतास खरानी सकियो। छोराको तस्बिरसँग जिन्दगी मागिन आमाले, छोराको तस्बिरसँग जिन्दगी मागिन आमाले, के बोल्थ्यो र तस्बिर के बोल्थ्यो र बरै, तस्बिर परानी सकियो, तस्बिर परानी सकियो, दिनको सुरुवात भयो जब बिहानी सकियो। एकदमै अलिकति गहन, अलिकति यो एउटा देखिएर लेखिन्छ, कति भोगेर लेखिन्छ, कति सोचेर लेखिन्छ, कति एउटा कल्पना कल्पिएर लेखिन्छ र यस्तो यस्तो खालको कहानीहरू चाहिँ हर समय समयमा भइ नै रहेको हुन्छ नेपालको कुना कुनामा र विशेष गरी विशेष ठाउँमा नै भइरहन्छ। तर विशेष गरी हामीले नेपालमा बस्दै जाँदाखेरि चाहिँ अलिकति यो कुराहरू अलिकति धेरै नै देखिन्छ र एकदम मिठो रहेको थियो तुलसी पण्डितबाट। अब तपाईँलाई अहिले धेरै भाग नमागिन अर्को तिजको गीत, तर अलिकति मेल पर्सपेक्टिभबाट लेखिएको यो तिजको गीत रहेको छ, बिचबिचमा दुर्गेश थापाबाट, बिचबिचमा 2.0।

बीचा बीचा मा तीज मा हमी नाचौं बीची बीची मा दुर्गेश थापा गीत रहेछ र उहाँले पनि अलिकति डिफ्रेन्ट खालको गीतलाई गाउने कोसिस गर्नुहुन्छ र उहाँको गीत एकदमै रुचाइने पनि गर्छ विशेष गरी उहाँको गीतका बेटहरू भयो अनि शब्द पनि अलिकति युनिक रहने गर्छ यो त थियो उहाँको बिचबिचको पाटो भनौँ दुर्गेश थापाबाट अब तपाईँलाई फेरि पनि अर्को तिज रिलेटेड नै गीत रहेको छ गुन भुल्यो सरिका घिम्रेबाट सुनौ यो अर्को गीत

गुण बोल्ने हो पित्तलको शरीर शरीरका घेम्रे भाड रहेको थियो एकदमै अलिकति दुखित खालको अलिकति स्याडसँग रहेको थियो र अब नै तपाईँलाई मैले अर्को फेरि पनि अर्को गीत बजाउनु नै पर्नुहुन्छ तिज सम्बन्धी नै त्योभन्दा अगाडि फेरि पनि जानकारी दिउँछ कि हामीले कार्यक्रमको अन्तिम समयमा आइपुगेछौँ र म अर्को स्टोरमा देख्न सक्छु कि अस्ट्रेलियन कन्ट्री लिएर ग्यारी पेङ्गलज्यू आइसक्नु भएको छ र त्यसरी नै डेफिनेटली नो रिलेसन ल्याउँदै बेन एन्ड प्याच 10 बजीदेखि उता आउनुहुनेछ र 12 बजीदेखि उता चाहिँ कम्युनिटी रेडियो बज्नेछ भन्दै म यादव मगर पनि कार्यक्रमदेखि बिदा लिन चाहे अर्को साता फेरि पनि यसरी नै विभिन्न संस्कृतिका कुराहरूलाई बजाउनेछौँ र विभिन्न विधाहरूलाई हामीले खङ्गाल्ने नै छौँ भन्दै म कार्यक्रमदेखि बिदा लिन चाहे धन्यवाद।